0: और कहने लगे कि भला हमारे माबूद अच्छे हैं या वो ईसा, उन्होंने जो उस ईसा की मिसाल तुमसे बयान की है तो सिर्फ झगड़े को। हकीकत यह है कि ये लोग हैं ही झगड़ालू।
1: إن هو إلا عبد أنعمنا عليه وجعلناه مثلا لبني إسرائيل
0: وہ تو ہمارے ایسے بندے تھے جن پر ہم نے فضل کیا اور بنی اسرائیل کے لیے ان کو اپنی قدرت کا نمونہ بنا دیا
1: ولو نشاء

0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की,
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP No. 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
2: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6 UCB की दुनिया और प्रोग्राम जावेदा जिंदगी के साथ अली अजवद आपकी खिदमत में हाजिर है। जैसे कि आप जानते हैं कि हमारे प्रोग्राम का टॉपिक कुछ यूं होता है, हमारे प्रोग्राम का फॉर्मेट, हमारे प्रोग्राम की रवायत कुछ यूं है कि हम जिंदगी से जुड़ी खूबियों और उनकी खसूसियात के ऊपर बात करते हैं और किस तरह हम उन चीजों को अपना कर अपनी जिंदगी को जावेदा बना सकते हैं, सब कुछ अपने प्रोग्राम में हम डिस्कस करते हैं। और हमारे साथ जो शख्सियत, खूबसूरत शख्सियत मौजूद होती है इस प्रोग्राम को डिस्कस करने के लिए और हमारे दिल को रोशन करने के लिए अच्छी अच्छी बातों से, वो जनाब मोहम्मद इरफान अली फानी साहब। उनकी तरफ तो मैं चलूंगा, लेकिन उससे पहले मैं टॉपिक के बारे में भी आपको बताता चलूं कि आज किस टॉपिक पे हमने बात करनी है। आज जो हमने डिसाइड किया लिसनर्स, हम आज बात करेंगे नज्म व ज़ब्त के ऊपर। नज्म व ज़ब्त बेशक एक बहुत अहम चीज है और हमारी जिंदगी में इसकी बड़ी जरूरत है, और इस पे हम कोशिश करेंगे कि हाईलाइट करें सब चीजें इसके बारे में। लेकिन मैं एक छोटी सी मिसाल भी देना चाहूंगा कि जिस तरीके से अल्लाह ताला ने इस कायनात को खल्क किया और अल्लाह ताला इस कायनात का मालिक है, और जिस तरह इस दुनिया में अल्लाह ताला ने एक नज्म व ज़ब्त की मिसाल जो है वो कायम कर रखी है, जिस तरह हम देखते हैं कि कब सूरज का तुलू हो जाना, कब गुरूब हो जाना, किस तरह रात का दिन में बदल जाना, दिन का रात में बदल जाना, मौसमों का बदलना और सर्दी का आना, गर्मी का आना, इसी तरह अल्लाह ताला ने हमें भी इस दुनिया में भेजा कि हम एक मिसाल कायम कर सकें। और हमें एक अशरफुल मखलूकात अल्लाह ताला ने पैदा किया है, और हमारी जिम्मेदारी है कि हम भी अपनी जिंदगी में नज्म व ज़ब्त पैदा करें ताकि हमारी जिंदगी में कामयाबी आ सके और हमारी जिंदगी नज्म व ज़ब्त कायम करने की वजह से जावेदा हो सके। सर कैसे हैं?
3: पहले तो जो आपने मेरा तारुफ करवाया और उसके अंदर आपने काफी सारे जो अलकाबात और खिताबात मुझे दिए हैं, वो अगरचे आपकी मोहब्बत है, लेकिन मैं दरअसल थोड़ा सा आजिज और सारी पसंद बंदा हूँ। इसके अंदर ये चीज होती है कि तमाम हर बंदे की अपनी लाइकिंग डिसलाइकिंग जिंदगी के अंदर होती हैं, और ये आपकी मोहब्बत है कि आप इस तर्ज पे आपने मेरा तारुफ करवाया, अगरचे मैं एक अदना सा इंसान हूँ। अब आप सवाल कीजिए।
2: तारीफ के तो काबिल हैं, बिल्कुल आजी अब मैं और आप डाउन टू अर्थ हैं, और ये एक अच्छे इंसान की निशानी होती है, और हम
3: जी
2: बड़ा अच्छा समझते हैं इस बात को। अच्छा, अब इजाजत है तो पहले क्वेश्चन की तरफ आते हैं फिर। अच्छा सर, नज्म व ज़ब्त कहना बड़ा आसान है, हम जुबान से इसको अदा कर देते हैं, बड़ा एक ईजी सा वर्ड है नज्म व ज़ब्त, लेकिन इसको निभाना बड़ा मुश्किल है। तो आप अगर, मैं चाहूंगा कि लिसनर्स के लिए आप इसको बड़े ही ब्रीफली और बड़े ही ईजी वे में डिस्क्राइब करें, मुझे ये बताइए कि आपके नजदीक नज्म व ज़ब्त है क्या।
3: आप देखो, नज्म व ज़ब्त उर्दू में हम तंजीम नज्म व ज़ब्त, और इंग्लिश के अंदर हम लफ्ज़ डिसिप्लिन इस्तेमाल करते हैं। पहले तो मैं डिसिप्लिन को पकड़ता हूं और फिर हम निज़ाम पे आते हैं कि डिसिप्लिन बुनियादी तौर पर एक लैटिन वर्ड है, डिसिपल, वहां से निकला है। डिसिपल का मतलब ये होता है शागिर्द। शागिर्द का मतलब क्या होता है कि वो ओबे करने वाला, ओबीडियंट, चीजों को मानने वाला, कि उसके उस्ताद हैं। हम एक सोशल एनिमल हैं, और सोशल एनिमल की हैसियत से हम एक मुआशरे के अंदर रहते हैं, और वो मुआशरा हमसे कुछ एक्सपेक्ट करता है। मुआशरे के कुछ अकदार हैं, मुआशरे के कुछ कवानीन हैं, मुआशरे के कुछ उसूलो जवाबत हैं। अगर एक शख्स एक मुआशरे में रहते हुए उसके उसूलो जवाबत पर कारबंद नहीं होता तो वो डिसिप्लिन नहीं है, वो अच्छा शागिर्द नहीं है। जिस तरह से एक उस्ताद का अच्छा शागिर्द वो होता है जो उसकी तमाम कही हुई बातों को ओबे करता है, क्योंकि शागिर्द आमतौर पर पैसिव पोजीशन पे होते हैं। जो उस्ताद होता है वो उन रास्तों से गुजर चुका होता है जिन रास्तों पे तलबा तालिबात ने चलना होता है। इसी तरह जो मुआशरा होता है वो हमारा रहनुमा होता है। मुआशरे ने कुछ अकदार, कुछ असूल व ज़वाबत, कुछ निज़ाम तरतीब दिया हुआ होता है। उस निज़ाम के तहत अब जो लफ्ज हम डिसिप्लिन का मैंने आपको बताया, इसी तरह उर्दू के अंदर जो आपने कहा नज्म व ज़ब्त, नज्म का जो लफ्ज है ये निजाम से निकला है। निजाम जिसको आप एक सिस्टम कहते हैं, सिस्टम क्या है कि ये एक हायरार्की है रूल्स एंड रेगुलेशंस की, अकदार की, वैल्यूज की, एतकाद की, उस बड़े निजाम کے اندر جس طرح سے, اور جب ہم نظم کی بات کرتے ہیں تو شاعری اور ادب کے اندر نظم کا مطلب یہ ہوتا ہے ایک دھاگے میں پروئے ہوئے پھول, ایک مالا, ایک ترتیب کے ساتھ جب مالا پرو دی جاتی ہے, اور جب وہ مالا ٹوٹ جائے تو پھول کیا ہوتے ہیں, بکھر جاتے ہیں.
2: تسبیح کی بھی آپ مثال لے سکتے,
3: تسبیح کیا مثال لے سکتے ہو. اسی طرح سے جو انسانی معاشرہ ہوتا ہے وہ ایک نظم کے تحت قائم ہوتا ہے, اس کا ایک نظام ہوتا ہے, اور جب ہم اس مالا کے پھولوں کی طرح اپنے آپ کو اس نظم میں پرو دیتے ہیں تو ہم اس معاشرے سے ہم آہنگ ہو جاتے ہیں, اور وہی ہم آہنگی ہوتی ہے جو دراصل ہمیں نظم و ضبط کی طرف لے کے جاتی ہے.
2: اچھا سر, یہ بتائیے کہ ہم زندگی میں جب بھی ہم نے کوئی کام کرنا ہوتا ہے تو ہمیں اس کے لیے کچھ سٹیپس لینے پڑتے ہیں, کچھ انیشیٹیوز لینے پڑتے ہیں, کچھ ایگزیکیوشنز کرنی پڑتی ہیں, تو مجھے یہ بتائیے کہ کامیابی حاصل کرنے کے لیے نظم و ضبط کا جو حصول ہے اس کو آپ کس طرح ڈسکرائب کریں گے؟
3: دیکھو, زندگی کے اندر پورے کا پورا جو معاشرہ ہے نا اجود ہمارا, وہ اسباب و نتائج پر مبنی ہے, کاز اینڈ افیکٹ رول کے تحت چلتا ہے کہ ہمارے زندگی کے اندر ہونے والا ہر واقعے کے کچھ اسباب ہیں, اس اسباب کے تحت ہم جو جن نتائج کا سامنا کر رہے ہوتے ہیں اس کے پیچھے کچھ اسباب ہوتے ہیں. اسی طرح سے کامیابی ایک منزل ہے, کامیابی ایک نتیجہ ہے, اس نتیجے تک پہنچنے کے پیچھے کچھ فیکٹرز ہوتے ہیں, کچھ محرکات ہوتے ہیں, کچھ عوامل ہوتے ہیں. ان عوامل میں جو سب سے اہم ایک عمل ہے, ایک بہترین جو محرک ہے, اس کو ہم ڈسپلن کہتے ہیں. زندگی کے اندر ہمارا سب سے بڑا مسئلہ یہ ہوتا ہے کہ ابھی ہمارے جو طالب علم ہوتے ہیں, اسٹوڈنٹس ہوتے ہیں, ماسٹرز لیول پہ, ایم فل لیول پہ بھی جب ہم بچوں سے پوچھتے ہیں کہ بچوں آپ نے مستقبل کے بارے میں کیا سوچ رکھا ہے, آپ زندگی میں کیا کرنا چاہتے ہیں, تو موسٹ آف دا اسٹوڈنٹس جو ہیں وہ ابھی ان اویئر ہوتے ہیں, وہ ناواقف ہوتے ہیں اپنے مستقبل سے, غیر یقینی کی حالت میں ہوتے ہیں. کیوں؟ ان کے پیچھے ایک پلاننگ نہیں ہے.
2: اچھا,
3: ان کے پیچھے ایک منصوبے کے تحت وہ اس طرف نہیں جا رہے. منصوبہ در اصل وہ رولز اینڈ ریگولیشنز ہوں گے جو آپ نے اپنے لیے بنا رکھے ہوں گے. ہمارا مسئلہ یہ ہے کہ ڈسپلن ایک فطری جو تقاضا ہے, ڈسپلن ایک فطرت کا مطالبہ ہے. کہ دیکھو, پوری کائنات پہ آپ غور کرو, پوری کائنات کے اندر رات جو ہے وہ ریسٹ کرنے کے لیے ہے,
2: بالکل
3: آرام کرنے کے
2: لیے ہم لوگ جاگ رہے ہوتے ہیں,
3: اور صبح جیسے ہی ہوتی ہے کائنات کی اور فطرت کے جتنے بھی حسین مظاہر ہیں, چڑیوں کی چہچہانا, درختوں کا لہلہانا, ہواؤں کا سرسرانا, ستاروں کا ٹمٹمانا, اب یہ سارے وہ مظاہر ہیں جو ایک خاص ڈسپلن اور نظم و ضبط کے تحت چل رہے ہیں. اب سحر جب ہوتی ہے تو چڑیوں کا بولنا ہمیں بتا رہا ہے کہ یہ وہ وقت ہے جب تم کو اٹھنا ہے. ہونے والی جو منادی ہے اذان کی شکل میں, وہ ہم کو بتا رہی ہے کہ یہ وقت ہے جو اٹھنے کا ہے, یہ عمل کا وقت ہے. ہم نے کیا کیا کہ رات جو فطرت نے ہم کو کہا تھا کہ یہ آرام کرنے کے لیے ہے, دن کی روشنی کام کرنے کے لیے ہے, ہم نے اس کو وائس ورسا کر دیا. جو آرام کرنے والا وقت تھا وہ ہم نے کام کرنے میں گزارنا شروع کر دیا, اور جو کام کرنے والا وقت تھا وہ ہم آرام کی طرف.
2: فکری
3: سب سے بڑا ہمارے ساتھ جو مسئلہ اور المیہ ہو گیا وہ یہ ہوا, یہ وہ ٹریجڈی ہے کہ ہم فطرت کے بالکل اپوزٹ چلنا شروع ہو گئے. اور اس اپوزٹ جب بھی آپ غیر فطری طور پر زندگی گزارتے ہو تو اس کے آپ کو بہت سارے نتائج بھگتنا پڑتے ہیں. زندگی کے اندر ناکامیوں سے دوچار جتنے بھی لوگ ہوں گے, ان کے آپ اسباب پہ اگر غور کرو گے تو ان کے سبب کے پیچھے بہت لیٹ نائٹ تک جاگنا اور پھر دن تک سوئے رہنا, کیونکہ یہ غیر فطری تھا. اور بہت ساری بیماریاں بھی ہمیں پھر ایسی لگ گئیں جن کے نہ پہلے ہم نے کبھی نام سنے ہوئے تھے, نہ کبھی ڈاکٹروں کے پاس ایسا وہ چیزیں تھیں. اس وجہ سے جب ہم غیر فطری طور پر زندگی گزاریں گے تو اس کے نتائج پھر ہم کو اس شکل میں بھگتنا پڑیں گے.
2: اچھا سر, ایک اور کوئسچن یہاں پہ ارائز ہوتا ہے. آپ نے تھوڑی سی پلاننگ کے بارے میں بات کی بیچ میں, تو آپ کیا سمجھتے ہیں کہ جو پلاننگ ہے اور ڈسپلن ہے ان دونوں کا کوئی تعلق ہے آپ اس میں؟ اگر ہے تو اس کے بارے میں بتائیے.
3: دیکھو, جو پلاننگ دراصل اپنے وجود میں ایک ڈسپلن کا نام ہے. پلاننگ کا مطلب یہ ہے کہ میں چھلانگ مار کے چھت پہ نہیں جاؤں گا. پلاننگ کا مطلب یہ ہے کہ میں نے پہلے مرحلے پر یہ کام کرنا ہے, دوسرے مرحلے پر یہ کام کرنا ہے, تیسرے مرحلے پہ میں نے یہ کام کرنا ہے. اور جب ہم ان مراحل کو جو منصوبے کے تحت ہم نے ڈیفائن کر رکھے ہیں ان کو ہم پسے پشت ڈالتے ہوئے چھلانگ مار کے اوپر جانے کی کوشش کریں گے,
2: اچھا
3: تو وہیں پہ سارا کولیپس ہو جائے گا. تو نظم و ضبط بنیادی طور پر اپنے وجود میں ایک پلاننگ کا نام ہے, اور وہ جو وہ پلاننگز ہیں جو آپ نے اصول اپنے لیے بنایا کہ پہلے میں نے یہ کام کرنا ہے, مطلب یہ ایک اپنے لیے اپنا پرنسپل بنا لیا, پھر میں نے دوسرا یہ کام کرنا ہے. تو بنیادی طور پر ڈسپلن از آل اباؤٹ کہ میری زندگی جو ہے وہ میں اس طرح سے گزاروں کہ دوسرے لوگوں کی آزاد زندگیوں کے اندر میں انٹرفیئر نہ کروں, مداخلت نہ ہو پائے. جب مداخلت ہوگی تو کہیں نہ کہیں بگاڑ پیدا ہو گیا نظم و ضبط کے اندر. ٹریفک چل رہی ہے اور ریڈ جو اشارہ ہے وہ کھل گیا اور لوگ چل پڑے, اور ریڈ اشارے پہ جب آپ چل پڑو گے تو کیا ہوگا, ادھر سے بھی ٹریفک آ رہی ہے, دوسری طرف سے بھی آ رہی ہے, بگاڑ پیدا ہو گیا. تو ڈسپلن نام ہے اپنے حقوق کی پاسداری کرتے ہوئے اور اپنی آزادی کو اس طریقے سے سیلیبریٹ کرنا یا گزارنا کہ دوسرے لوگوں کی جو آزاد زندگی ہے اس کے اندر آپ انٹرفیئر نہ کرو.
2: اچھا لسنرز, یہاں پر ایک چھوٹے سے بریک کا ٹائم ہوا جاتا ہے. بہت اچھی گفتگو ہو رہی ہے میرے اور سر عرفان فانی کے درمیان. بریک کے بعد جب ہم واپس آئیں گے تو ہم بات کریں گے خصوصیت کے اوپر, ہم بات کریں گے نظم و ضبط کی جو خوبیاں ان کے اوپر بات کریں گے, اور اس کے ساتھ میں آپ کو ایک بڑی ایک اچھی سی ایگزامپل بھی دوں گا ساتھ, اور ایگزامپل دے کے ہم سر عرفان فانی سے کوشچن کریں گے, کلیریفکیشن لیں گے اس کی. تو یہاں پر ہمیں ایک چھوٹی سی بریک لینی ہے. آپ سنتے رہیے FM 92.6 UCB کی دنیا.

0: گفتگو میرا سکون میرا جنون میری راحت تم.
1: اس ہنر کدا میں ہم صدا کار بناتے ہیں. چلنا تو سب کو آتا ہے, ہم اڑنا سکھاتے ہیں. آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا.
2: ویلکم بیک لسنرز, آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا اور پروگرام جاوید زندگی میں علی اجبد سر عرفان علی فانی صاحب کے ساتھ ایک بار پھر آپ کی خدمت میں حاضر ہے. اور بات ہم کر رہے تھے ڈسپلن کے اوپر, ہم نے بات جاری تھی لیکن اب ہم نے بات کرنی ہے امپلیمنٹیشن کے اوپر. سر یہ بتائیے کہ سوسائٹی میں کیا ایسے اقدامات کیے جائیں, کیا ایسے اسٹیپس اٹھائے جائیں, کیا ایسے پرسپیکٹو جو ہیں ان کو ہم امپلیمنٹ کریں کہ جو نظم و ضبط جو ہے وہ قائم و دائم ہو جائے ہماری سوسائٹی میں.
3: اب دیکھو اس کو نا, مجھے وہ بچپن میں ہم ایک شعر سنا کرتے تھے کہ خود کو فطرت کا ہار جانتے ہیں سب پرندے قطار جانتے ہیں. کہ آپ جب شام کی سرمئی فضاؤں کے اندر اڑتے ہوئے پرندوں کو دیکھتے ہو تو وہاں پہ بھی آپ کو ایک قطار اور ڈسپلن نظر آتا ہے. دور صحراؤں میں چلتے ہوئے جب اونٹوں کی قطاریں بھی آپ دیکھتے ہو تو آپ کو سمجھ آتی ہے کہ یہ بھی ڈسپلن میں ہے. دیوار میں چڑھتی ہوئی چونٹیاں اور سڑکوں پہ رینگتے ہوئے کیڑے, ایک ایک چیز ہمیں یہ بات بتا رہی ہوتی ہے. میں بعض اوقات بیٹھا ہوتا ہوں جب چونٹیاں آگے سے بھی آ رہی ہیں اور سامنے سے بھی آ رہی ہیں, وہ آپس سے ملتی ہیں اور راستہ دے کے وہ اپنے راستے پہ چلی جاتی ہے, راستے پہ چلی جاتی ہے. کہ فطرت کی کوئی ایسی چیز ہے نہیں جس میں ڈسپلن نہ ہو. ہاں ایک ایک جاندار ہے بے شک, وہ بے جان ہے, ہر چیز کے اندر ایک ڈسپلن پایا جاتا ہے. اب جب آپ بات کرتے ہیں نفاذ کی, اس کی امپلیمنٹیشن کی, تو جو اقوام ہوتی ہیں اقوام کی عمر ہوتی ہے. جس طرح سے چھوٹا بچہ ایک ہوتا ہے اور وہ بلوغت کی عمر کو پہنچتے پہنچتے اس کو ابھی نظم و ضبط کا پتہ نہیں ہوتا, اس کا ابھی شعور نہیں ہوتا, اس کی ابھی تربیت نہیں ہوتی ہے. جیسے جیسے اس کی عمر بڑھتی ہے ویسے ویسے اس کی زندگی کے اندر وہ محرکات آنا شروع ہو جاتے ہیں جن کی وجہ سے انسان کامیاب ہوتا ہے. اگر آپ ہم جو سیویلائز سوسائٹیز ہیں آپ ان کی بات کرو, برطانیہ کی ہم بات کرتے ہیں, امریکہ کے معاشرے کی بات کرتے ہیں, جو اس وقت ورلڈ پاور کنٹریز ہیں ان کی بات کرتے ہیں, وہ کب تشکیل پائے, کب وہ دنیا ان کا وجود آیا. امریکہ آپ دیکھو کوئی 300 صدیوں پہلے امریکہ جو تھا وہ برطانیہ سے آزاد ہوا. اتنی لمبی عمر کے بعد آج آ کے آپ کو ایک امریکن سوسائٹی سیویلائز سوسائٹی نظر آتی ہے اور وہ دنیا کی سپر پاور ہے. برطانیہ کو آپ دیکھتے ہو وہ ابھی صدیوں سے دنیا کے اندر ایک انڈیپینڈنٹ اسٹیٹ اور امپائر کے کانٹیکسٹ کے اندر موجود رہی ہے. پاکستان کو ابھی بنے ہوئے ہیں کوئی 60-70 سال. اب اقوام کی زندگی کے اندر یہ جو عمر ہوتی ہے یہ بڑی کم عمر ہے. اب اس میں ابھی انتشار ہے. ابھی تک جو ہمارا معاشرہ ہے وہ ایک کراؤڈ کی طرح ہے. کراؤڈ میں بہت فرق ہوتا ہے اقوام سے. قوم اور چیز ہوتی ہے, بھیڑ اور چیز ہوتی ہے. قوم ہمیشہ ڈسپلن کا نام ہوتا ہے. قوم کا مطلب کہ سب ایک دوسرے سے ایسوسیٹڈ ہیں, کہ فرد قائم ربط ملت سے ہے, تنہا کچھ نہیں, موج ہے دریا میں اور بیرون دریا کچھ نہیں. کہ ایک جو موج ہے اس موج کا وجود بھی دریاؤں کی جو دیگر موجیں ہیں ان کی وجہ سے ہے, کیونکہ وہ موج اس پیرائے میں اس کانٹیکسٹ کے اندر موو کرتی ہے جو سارے کے سارے دریا کا ڈیمانڈ ہے. اسی طرح سے جب انسان اپنے معاشرے کی جو اقدار کی موجیں ہیں, جو وہاں کے قوانین کی موجیں ہیں, ان موجوں کے ساتھ ربط میں رہتا ہے تو پھر نظم و ضبط بنتا ہے. ٹھیک ہے, تو ربط کا مطلب ہے رابطہ. جب تمام لوگ اس رابطے میں ہوں کہ میں نے وہ کام کرنے ہیں کہ دوسروں کی زندگی میں مداخلت نہ ہو. موجیں بھی آپ دیکھتے ہو تو ایک بڑے سیکونس کے ساتھ آگے بڑھتی ہوئی ساحل کی طرف جا رہی ہوتی ہیں. تو یہ ساری چیزیں ہمیں جو چیز بتا رہی ہیں یہی بتاتی ہیں کہ ہماری زندگی کے اندر بھی جب ڈسپلن ہوگا تو کائنات کے ساتھ ہم آگے بڑھ سکتے ہیں. ادروائز جب ایک تنا جیسے درخت سے جب جدا ہو جاتا ہے تو وہ خشک ہو جاتا ہے, اس کا رابطہ اس درخت سے کٹ جاتا ہے, نمی کی کمی ہو جاتی ہے, پتے جھڑ جاتے ہیں اور بالکل وہ ویلیو لیس جلانے کے بس کام آتا ہے.
2: اچھا سر, بڑی اچھی آپ نے بات کی, لیکن یہاں پر مجھے ایک کوشچن کرنا ہے جس کو آپ نے بریفلی بتانا ہے کیونکہ میں پھر دوسری چیز کی طرف بھی جاؤں گا.
3: ٹھیک ہے
2: سر, یہ بتائیے کہ آپ نے چونٹی کی بات کی, تو اگر ہم دیکھیں پرندوں کا جانوروں کا تو وہ ان کو کوئی ٹیچنگ بھی نہیں ہوتی, کوئی ان کے پاس اتنا نالج بھی نہیں ہے, اشرف المخلوقات بھی نہیں ہے, لیکن کہیں نہ کہیں وہ زیادہ ڈسپلنڈ ہے.
3: بالکل ٹھیک,
2: وہ دن جب ہوتا ہے تو وہ جاگ جاتے ہیں, صبح سویرے اٹھ جانا, ہم لوگ جو ہیں وہ سوتے ہی رہتے ہیں.
3: آپ
2: کیا سمجھتے ہیں
3: اس کو؟ میں بتاؤں گا, انسان سوشل اینیمل ہے, وہ نیچرل اینیمل ہے. अच्छा। इंसान देखो, एक बकरी का बच्चा पैदा होता है, पैदा होते ही माँ उसको बोलना नहीं सिखाती, वो खुद बोलता है
2: और चलना,
3: माँ उसको चलना नहीं सिखाती, वो खुद चलता है, क्योंकि फितरत ने उसको डिक्टेट किया हुआ है, फितरत ने उसके अंदर वो चीजें इंजेक्ट ऑलरेडी की हुई हैं कि इस तरह से आपने जिंदगी गुजारनी है। इंसान का अलमिया ये है कि इंसान जहाँ पे एक नेचुरल एनिमल है वहाँ पे एक सोशल एनिमल है। कि आप एक जंगल में एक बच्चा छोड़ आते हो और वो बच्चा जब जवान होगा तो कौन सी जुबान बोलेगा, वही जुबान बोलेगा जो जंगल में बोली जा रही होगी, मतलब कि उसकी अपनी जुबान जो थी वो होगी जिस मुआशरत में वो रहता है, जानवर की मुआशरत में रहते हुए जानवरों जैसा, इंसानों की मुआशरत में रहते हुए इंसानों जैसा। तो क्योंकि हम सोशल एनिमल हैं तो सोशल एनिमल हमें सोसाइटी बनाती है, हमारा गिर्दो नवाह का एनवायरनमेंट हमें शेप देता है, हम एक क्ले की मानद होते हैं और उस क्ले को जैसे पॉटर एक बर्तन में ढाल देता
2: जैसे
3: है,
2: आप उसको शेप
3: जैसा
2: दे
3: मर्जी आप उसको शेप दे दो, तो ये हमारा जो एक्सटर्नल एनवायरनमेंट होता है ये दरअसल पॉटर का काम करता है जो हमें शेप करता है।
2: माशाल्लाह।
3: इसी तरह से जो नेचुरल चीजें हैं क्योंकि वो नेचर ओरिएंटेड होती हैं, नेचर ने उनको सारी चीजें डिक्टेट की हुई हैं, कोई उनको लेक्चर देने की जरूरत नहीं पड़ती, फितरत खुद एक बहुत बड़ा लेक्चर है उनके लिए।
2: और आखिर में क्विक रैप अप करेंगे और इसको थोड़ा सा आपने थोड़ा सा डिटेल में ही बता दीजिएगा कि देखें इस्लामिक बात भी हम थोड़ी इस्लामिक आइडियोलॉजी को भी फॉलो करते हुए बात करते हैं ना, तो अगर हम इस्लामी पैराए में नज्म व ज़ब्त को उसमें पिरोए तो आप क्या समझते हैं कि इस्लामी आइडियोलॉजी के मुताबिक नज्म व ज़ब्त का क्या किस तरीके से इम्प्लीमेंटेशन होनी चाहिए और किस तरह इसको हमें फॉलो करना चाहिए?
3: जितनी भी आप तारीख इस्लाम की उठा लो अजबत, पूरी की पूरी तारीख, इवन के दुनिया के अंदर जंगों के अंदर कहते हैं जंग और मोहब्बत में सब जायज है, लेकिन इस्लाम वो दुनिया का वाह दीन है जिसने ये भी बताया कि जंग के भी कुछ उसूल हैं, जंग के भी कुछ प्रिंसिपल्स हैं। इस्लाम वो वाह मजहब है कि जिसके अंदर 313 जो लोग थे उन्होंने हजारों की तादाद में जो लश्कर था उसको शिकस्त दे रखी है। क्यों दे रखी है? कि 313 जो थे वो डिसिप्लिन में थे और वो एक हजूम था जो मुखालफीन का था। पूरी इस्लाम की आप तारीख उठा लो, तादाद में कम होने के बावजूद भी अगर आप फतह याब होते हो तो जहां अल्लाह की मदद उन्हीं को दरकार, उन्हीं को अल्लाह की मदद मिलती है जो उसके बनाए हुए नज्म व जब्त में रहते हैं। अल्लाह की सबसे बड़ी इंसान से डिमांड ये है, कुरान बार बार कहता है, कुरान के अंदर कितनी अहादीसें हैं जो मदारों के ऊपर गर्दश करने वाले सैयारों की बात करते हैं, कितने ही ऐसी जैसे कुरान पाक में है कि तमाम अजरामे फलकी जो हैं वो अपने अपने मदार में गर्दश करते हैं, मतलब हर इंसान की एक अपना रास्ता है, उस रास्ते पे आपने चलना है, इस तरीके से चलना है किसी दूसरे के रास्ते में आप रुकावट ना डालो। और जिंदगी के अंदर आसानियां पैदा करना, जिंदगी के अंदर आसानियां बांटना, आसानियां तकसीम करना इस बात की दलील है कि आपकी अपनी जिंदगी भी बहुत आसान है। अदरवाइज हम जिंदगी गुजारते हैं, हमारी कोशिश अपना रास्ता बेशक खारदार हो, हमारी कोशिश ये होती है कि हम दूसरों के आगे बढ़ने के जो रास्ते हैं उनको भी हम खारदार बना दें। तो जब ये अप्रोच होती है तो मुआशरे बिगाड़ में होते हैं। जब आप दूसरों की रास्तों का पत्थर उठाओगे तो खाल के कायनात आपके रास्तों के पत्थर को खुद देता है।
2: जबरदस्त बात की है कि अल्लाह ताला जो है फिर मदद करता है। और हमने इंसान बेशक कोशिश कर सकता है और हमने भी एक कोशिश की कि हमने कोशिश की कि नज्म व ज़ब्त के बारे में जो है जितनी चीजें हैं उससे हम अपने लिसनर्स को आगाह करें और उन चीजों को हाईलाइट करें, उनको समराइज करें, हमने पूरी कोशिश की। उम्मीद करते हैं लिसनर्स कि आपको हमारी तमाम बातें जो अच्छी लगी होंगी, आप हमें बताइएगा, फीडबैक भी दीजिएगा। और हम अब एक नेक्स्ट शो जो होगा हमारा उसमें हम जा रहे नए टॉपिक के साथ आपकी खिदमत में दोबारा हाजिर होंगे। उम्मीद करते हैं कि आपको हमारा आज का शो पसंद आया होगा और अब नेक्स्ट शो तक के लिए इजाजत दीजिए। कीप लिसनिंग FM 92.6 UCB की दुनिया।